पहिला आसन सुनमा एक गीत कण्ठदान गर्छन् अरिजित सिंह, गीतिकार कुमार, संगीतकार अमल मल्लिक, सिनेमा एयर लिफ्ट।